नून लीग पीपल्स पार्टी जा आजाद कश्मीर में धांधलीअ वारा इल्ज़ाम रद्द करे छॾिया। मीरपुर डिवीज़न में शफ़ाफ़ ऐं पुरअमन चूंडूं थियण जी दावा। वज़ीर आज़म जे सलाहकार राणा सनाउला चयो आहे त मीरपुर डिवीज़न में चूंड माहौल तक़रीबन पुरअमन रहियो। 13 तकनि मां 9 ते नून लीग कामयाबी माणी आहे। 4 सीटूं पीपल्स पार्टी खटियूं आहिनि। मीरपुर डिवीज़न में कुझु हंधनि ते अणवणंदड़ वाकिया पेश आया। 1 ॼणो फोत थियो, 6 वॻोड़ियुनि खे सोगो कयो वियो। अमीर मक़ाम चयो त चूंडनि जो पुरअमन ऐं शफ़ाफ़ थियणु रियासत जी कामयाबी आहे। आज़ाद कश्मीर जे मीरपुर डिवीज़न में थियल चूंड में नून लीग मैदान मारे वरितो। आज़ाद कश्मीर असेंबली जे 13 तकनि ते थियल चूंडनि जा नतीजा 9 ते नून लीग ऐं 4 ते पीपल्स पार्टी कामयाब। नून लीग जी कामयाबी ते लीगी कारकुननि जो जशन। गैर हतमी गैर सरकारी नतीजनि मूजिबि LA 1, LA 4, LA 5, LA 7, LA 9, LA 11, LA 12, LA 13, LA 13, LA 6 ते नून लीग जे उमीदवार कामयाबी माणी। LA 2, LA 3, LA 8 ते पीपल्स पार्टी उमीदवार कामयाब थिया। वज़ीर आज़म जी सदारत हेठि काबीना जी तवानाई बाबति कमेटी जो इजलास। कमेटी वारी रिफाइनिंग पॉलिसी 2023 जे मसौदे में तरमीम जी मंज़ूरी ॾेई छॾी। वज़ीर आज़म शहबाज शरीफ पारां ओगरा जी कारकर्दगी बहितर बणाइण ऐं तेल जा स्टेट ज़खीरा वधाइण जी हिदायत। शहबाज शरीफ चयो त नई पॉलिसीअ ते अमल खे यकीनी बणायो वञे। आबन हरमुज़ ते रुगो ईरान जो कंट्रोल न हूंदो। ओमान गॾियल मैकेनिज़म जोड़ण जी तजवीज़ ॾेई छॾी। परॾेही ख़बरू इदारे मूजिबि आबन हरमुज़ बाबति ओमान जी तजवीज़ जा ख़िते जा ॿिया मुल्क बि हामी आहिनि। ओमान जी तजवीज़ आबन मलका तर्ज़ जी आहे, जिते ख़िते जा मुल्क रज़ाकाराणे तौर फीस ॾींदा आहिनि, जंहिं सां आबन मलका जा ख़र्च पूरा कया वेंदा आहिनि। ईरान सालसन ज़रिए अमेरिका जूं पहुचायल तजवीज़ूं रद्द करे छॾियूं। नायब ईरानी परॾेही वज़ीर काज़िम ग़रीब आबादी चयो आहे त अमेरिका सां सालसन ज़रिए ॻाल्हियूं इस्लामाबाद में थियूं हुयूं, जेके अमेरिका जे ग़ैर ज़रूरी मुतालबनि सबबि नाकाम थियूं, जंहिं बाद अमेरिकी वफ़द इस्लामाबाद खां वापसि छॾियो वियो। जंहिं बाद ईरान बि ॻाल्हियूं जारी रखण जी ख़्वाहिश ज़ाहिर न कई। ईरानी फ़ौज चयो आहे त अमेरिका तेहरान जी ॿीहर नाकाबंदी कई त फ़ैसिले खे जंग में वाद सम्झो वेंदो। ईरान खे ख़रीद नथो करे सघिजे, शिकस्त ॾेई सघिजे थी। असां ईरान खे बुरी शिकस्त ॾेई रहिया आहियूं। अमेरिकी रियासत मिशिगन में तकरीब खे ख़िताब कंदे सदर डोनाल्ड ट्रंप चयो आहे त ईरान जे बहरिया फिज़ाई दिफ़ाई निज़ाम अस्करी क़यादत खे ख़तमु करे छॾियो आहे। ईरान हाणे मुआहिदे लाइ ॻाल्हियूं करे रहियो आहे। F-35 जहाज़ तुर्किया खे विकिरो करण बाबति कंहिंजी बि मशवरे जी ज़रूरत नाहे। तुर्किया असांजो बहितरीन इतिहादी आहे। ईरानी परॾेही वज़ीर अब्बास इराक़ची जो ओमानी ऐं सऊदी हम मुनसिब सां फ़ोन ते राब्तो। आबन हरमुज़ समेत ख़िते जी सूरतयाल ते ॻाल्हियूं कयूं। ईरानी परॾेही वज़ारत मूजिबि अब्बास इराक़ची सऊदी ऐं ओमानी परॾेही वज़ीरनि सां अमुन अमान जे क़याम ऐं सिफ़ारती कोशिशुनि ते ॻाल्हियूं कयूं आहिनि। पाकिस्तान ऐं अमेरिका जे स्टेट जग भाईवारी वधीक मज़बूत थी रही आहे। पाक अमेरिका लाॻापन में मुस्बत अकबराई सुठो सवण आहे। इस्लामाबाद में तकरीब खे ख़िताब कंदे नायब वज़ीर आज़म इसहाक डार चयो आहे त अमेरिका सां पार्लियामेंटी राब्ता बि वधिया आहिनि। भाईवारीअ खे वधीक मज़बूत करण लाइ कम करे रहिया आहियूं। वफ़ाक़ी वज़ीरनि जो नेशनल डिसाइडेड मैनेजमेंट अथॉरिटी जे हेड ऑफिस जो दौरो। मौसमियाती तब्दीलियुनि असरनि बाबति ब्रीफिंग वरिती। NDMA चयो आहे त मुल्क जे मथां इलाइक़नि में ग़ैर मामूली बरसातूं पवण जो इम्कान आहे। नाणे वारे वज़ीर मोहम्मद औरंगज़ेब चयो त मौसमियाती तब्दीली ऐं वधंदड़ आबादी वॾो चैलेंज आहे। आलमी बैंक सां गॾिजी मौसमियाती तब्दीलीअ ते कम करे रहिया आहियूं। वफ़ाक़ी वज़ीर मोइन भुट्टो चयो त पाणी ज़खीरो करण जी सलाहियतनि में वाद वक़्त जी ज़रूरत आहे। मुसद्दिक मलिक चयो त मौसमियाती तब्दीली सबबि मुतासिर थींदड़ मुल्क सूरतयाल जा ज़िमेवार नाहिनि। वफ़ाक़ी वज़ीर अता तारड़ चयो त NDMA सूरतयाल बाबति अॻुवाट अलर्ट करण जो निज़ाम जोड़ियो आहे।
آزاد کشمیر کے شہر راولاکوٹ میں پابندی مرل تنظیم جو ہتھیار بند گرفتار امریکی ہتھیار بے ہتھ ہتھیار بند کے حملے میں زخمی تھل سپاہی گنتی والی حالت میں اسپتال منتقل جانچ دوران گرفتار جوابدار جا چھڑکائیدڑ انکشاف تھے ہیں دہشت گرد موجب کھین پابندی مرل تنظیم پارا کاروائن لا امریکی ہتھیار ڈنا ویا ہیں سندھ میں بارن میں ودندڑ ایچ آئی وی کیسز جو کہیں بھی نوٹس نہ ورتو گمس میں ایچ آئی وی جا ودھیک ب شکی کیس ظاہر لاڑکانے کا شروع تھل ایچ آئی وی کراچی تائی پہنچی وئی گمبٹ میں گمس کراچی میں این آئی سی ایچ آئی وی ولیکا لانڈی جے سوشل سیکورٹی اسپتال میں سویں بارن میں ایچ آئی وی جی تصدیق تھی ہے ایچ آئی وی سبب گزرل بن مہینن دوران گمس ای کراچی میں وی کا ودھیک بار فوت تھی چکا ہیں سویں مبتلا ہیں صحت کھاتو نوٹس نہ ورتو سندھ کے مختلف شہروں میں بجڑا قتل بن جن جا لاش ہتھ میرپور ماتھیلو برساں ہتھیار بندن فائرنگ کرے ٹرانسفارمر ٹھائیندڑ مستری کے قتل کرے چھڈیو مقتول مستری ذوالفقار کولاچی کے وارسن جو لاش رکھی دھنو ہے واہے جوابدار گرفتار کرن جو مطالبہ لاڑکانو وے جو ہتھیار بندن گھر اگیاں بیٹھل نوجوان کے گولیوں ہنی قتل کرے چھڈیو گوٹ نہال کے میانی میان جا تل ہتھیار بندن نوجوان عقیل احمد سیتو کے قتل کیا مقتول نوجوان کے وارسن جو جتوئی ہے عمرانی دھرن تے نوجوان کے قتل کرن جو الزام مٹیاری میں گم تھل پورے ٹٹو عرف گونگو

0: जी हाँ, डॉक्टर साहब कुछ चीज़ें, एक कॉलर है, पहले कॉलर की तरफ चलते हैं, उसके बाद कुछ चीज़ें हैं जो मैं आपसे पूछना चाहूँगा, स्पेशली सेकंड वालों के लिए। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। अदा सिंह केर के थांगा गले रहे हो
1: तंग गुलबार खास के लिए हिंदू खान लाशारी में
0: जी अदा गुलबार छाता बछण जायो
1: तई टंगन में सूर हो पेर में काम ने गोडे खाए था।
0: अच्छा, टंगुन में ही सूर थे तो गोडे खाए। कितने वक्त का मटी है तकलीफ है बता?
2: चोट वोट लगी।
0: अच्छा, चार दिन थे इनका जख्म वगैरह का धक तक न लगो था? कि थक्रिया तो ना आयो, को थाबो तो ना आयो था? अच्छा, सारे जो रोम्बो कयो पे आई रोम्बे का पोई या तकलीफ तां के थी आए?
1: जी जी।
0: अच्छा ठीक है दादा, ठीक है डॉक्टर साहब का पूछी दा बटूं। अच्छा डॉक्टर साहब, ये भाई वो पहले आपको याद है कि एक कॉलर हमारे पास आया था जिसने कहा था कि हम चावल की वो जो है ना बिजाई करते हैं तो उसे कमर में दर्द था। इसे ये दर्द हो रहा है कि टांगों में घुटने से नीचे इसका दर्द हो रहा है?
2: देखिए इन्होंने क्या कहा कि किस वजह से दर्द हो रहा है, ये बिजाई की वजह से?
0: बिजाई की वजह से ना।
2: ठीक है ठीक है। देखिए इस सूरत हाल में ना ऐसा होता है कि इंसानी जिस्म पानी, आधा पानी में होता है और आधा धूप में होता है। अगर आपका पानी ठंडा है, यानी हर सूरत में पानी का टेम्परेचर जो है ना वो कुछ कम ही होगा ना। एक तो वो मुतहरिक होता है, उसमें बहुत सारे लोग काम कर रहे होते हैं, और हिलता हुआ पानी जो है ना उसका टेम्परेचर ऑटोमेटिकली कम हो जाता है। तो ये टेम्परेचर के बदलाव की वजह से कि आपका आधा जिस्म जो है ना वो गर्म है और आधा जिस्म ठंडा है, उसकी वजह से इनको ये तकलीफ़ हो रही है। अगर ये चोट वगैरह से लगा इनको ये तकलीफ़ हुई होती तो मैं इनको कोई ना कोई टोटका बता देता कि जिसकी मदद से ये इनका ये दर्द ख़त्म हो जाता। लेकिन चूंकि इनका मसला कुछ अलग सा है, इसलिए मैं इनसे ये कहूँगा कि आपको थोड़ी सी मेडिसिन की ज़रूरत है, आप क्लिनिक पर तशरीफ़ लाएँ, आपको कुछ मेडिसिन देंगे, इंशाल्लाह ताला आपका ये जो दर्द है ये ख़त्म हो जाएगा।
0: जी हाँ बिल्कुल आदाब। गुलबार इन्हीं आए थे, डॉक्टर साहब जन चवन था तो तवा अचो डॉक्टर साहब जन जी क्लिनिक अथवा आलमाणी मेडिकल सेंटर साम्हूं बाईपास टाउन दादू रोड मोरो में उते तवा अचो। डॉक्टर साहब तहां जी कुछ दवा कंदा आई, दवा का पोए इंशाल्लाह ताला तहां जी या जेका तकलीफ आए या मुकम्मल तौर ते खत्म थी विंदी। तो स्पेशली जेके जे असन नवा लिसनर्स आइन उनके समझाइंदा हलूं तो डॉक्टर साहब जन जी क्लिनिक आलमाणी मेडिकल सेंटर साम्हूं बाईपास टाउन दादू रोड मोरो ते मौजूद है। एक कॉलर है, हलूं दा कॉलर दर। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम। मां गुलबार पे तो गला को सो शहर पुलन का
0: जी। अदा गुलबार छा था पूछन चाहे हो?
1: राया मड़ा मुझी तकरीबन उम्र 70-80 साल का थी, 70 साल में 15 दरेड़ो सबनी उम्र।
0: ठीक है ठीक है।
1: अम्मा के आ जोड़न में बान में टंगन में सूर आ दा दो बोहाई उन्हें जो लाड़ केड़े समझा थे जो यार मोटी था।
0: यो कितने वक्त का मठी तकलीफ था सदा? तकलीफ सिर्फ टंगुन वाले जोड़न में अथस या बाहुन वाले जोड़न में भी अथस?
1: टंगुन में भी बाहुन वाले में जोड़न वाले सूर आवे।
0: ठीक है दादा, डॉक्टर साहब का पूछी था वठो बड़ी मेहरबानी बात। हां पंजो रेडियो से डाणी ऑन कर छड़ियो डॉक्टर साहब। ये भाई है, इसकी वालदा की उम्र तकरीबन 70 प्लस है, जोड़ों में दर्द 15 साल से मुसलसल से हो रहा है ना?
2: हाँ, और दवाइयाँ वगैरह ये खा रही होंगी, उससे जो है ना इनको वक्ती सा आराम आ रहा होगा, और फिर उसके बाद जो है ना देखिए मैं तमाम लोगों को जो भी जोड़ों के दर्द के मरीज होते हैं ना, मैं उनसे कहता हूँ कि सबसे पहली बात तो ये कि आपको चाहिए कि आप अपनी हरकत को कम ना किया करें। और उर्दू की एक मिसाल है, हरकत में बरकत है। अगर इंसान एक तकलीफ में मुब्तला है ना, फर्ज करे उसके जोड़ों में कमर में दर्द हो रहा है और फिर वो उस दर्द को लेकर बैठ जाता है, तो आप यकीन करें कि वो दर्द जिस वजह से हो रहा है वो दर्द, वो वजह जो है ना वो इंतहाई इंक्रीज होके बिल्कुल जो है ना वो लाइलाज कंडीशन तक जो है ना वो ख़राब हो जाती है। तो पहली बात जो है ना मैं मरीज़ को यही कहता हूँ कि भाई आप जो है ना ज़्यादा से ज़्यादा चला फिरा करो, और अपनी खुराक में जो तब्दीली लेकर आनी है वो है कि बर्फ़ वाला ठंडा पानी, ये हमारे जिस्म को बहुत नुकसान देता है। अगर किसी दिन टाइम मिला ना तो मैं इस बात को जो है ना मुख्तलिफ मिसालों से भी वाज़ह करूँगा कि मैं क्यों منع کرتا ہوں کہ برف والا ٹھنڈا پانی نہیں پینا چاہیے, اور خاص طور پر جس وقت آپ کا جسم بہت گرم ہوتا ہے اس ٹائم پر تو بالکل بھی نہیں پینا چاہیے نا.
0: بالکل.
2: ایک دفعہ میں آپ جو پانی پیتے ہو تو اس کا اثرات آپ کے جسم میں کم از کم بھی اگر کہیں نا تو شاید ایک ہفتے تک رہتے ہیں, اور آپ کو اس کا نقصان بہت ہوتا ہے. جب بزرگ خواتین جو ہوتی ہیں ان کے ساتھ مسئلہ یہ ہوتا ہے, خواتین کے ساتھ میں یوں کہوں گا کہ ان کے ساتھ مسئلہ یہ ہوتا ہے کہ ان کی ہڈیاں تھوڑی کمزور ہوتی ہیں, کمی ہوتی ہے, اور اگر آپ دیکھیں کہ نارمل جو ہڈیاں ہوتی ہیں نا وہ چکنی ہوتی ہیں, چمکدار ہوتی ہیں, خوبصورت ہوتی ہیں, لیکن خواتین کی ہڈیاں جو ہوتی ہیں نا وہ تھوڑی کھردری ہوتی ہے اور ان کی چمک جو ہے نا تھوڑی ماند پڑ جاتی ہے. وہ کیوں؟ کیونکہ انہوں نے بچے پیدا کیے ہوتے ہیں, اور اولاد کی اس عمل کے دوران میں, پریگننسی کے دوران میں, عورت کے جسم سے بہت زیادہ کیلشیم جو ہے وہ کم ہوتا ہے, اور اس کے اثرات جو ہے نا وہ ہڈیوں پہ اور جوڑوں پہ بہت زیادہ ظاہر ہوتے ہیں. میں انصاف سے یہ کہوں گا کہ آپ اپنی والدہ کو لے کر ہمارے کلینک پہ تشریف لائیں, ان کے مکمل کیس ہسٹری لینے کے بعد ان کو جو ہے ہم کچھ میڈیسن دیں گے, اور انشاءاللہ تعالی ان کی جو پرابلم ہے وہ کور اپ ہوگی اور ان کی تکلیف جو ہے وہ کم ہوگی
0: انشاءاللہ تعالی.
2: لیکن ایک بات ہے, جوڑوں کے درد کے جتنے بھی مریض ہمارے پاس آتے ہیں جب ہم ان کو دوائی دیتے ہیں, اور جو انہوں نے پرانی دوائیاں کھائی ہوتی ہیں ان کو ہم اینٹی ڈوٹ کرنے کے لیے جب میڈیسن دیتے ہیں تو ابتدا میں ان کی تکلیفیں تھوڑی سی بڑھ جاتی ہیں,
0: ٹھیک ہے,
2: اور مریض اسے جو ہے نا بہت پریشان ہو جاتا ہے, اور اس پریشانی کی وجہ سے جو ہے نا وہ یہ سمجھتا ہے کہ شاید ہماری دوائی جو ہے وہ فائدے کی بجائے نقصان دے رہی ہے. لیکن ایسا ہرگز نہیں ہوتا, یہ نقصان نہیں ہوتا. یہ دوائی کو اپنے کام کرنے کے لیے جو ہے نا ایک اسپیس, ایک بنیاد, ایک میدان, ایک بیس تیار کرنی ہوتی ہے, اور اس بیس کی تیاری میں جو ہے نا مریض کو جو ٹائم گزر رہا ہوتا ہے اس میں اس کو ایسا لگ رہا ہوتا ہے کہ جیسے میری تکلیف کچھ زیادہ ہو گئی ہے. تو جو لوگ تحمل سے علاج کرواتے ہیں اور مسلسل میڈیسن کا استعمال جاری رکھتے ہیں اور مکمل کورس کمپلیٹ ہونے تک دوائی کو نہیں چھوڑتے, ان کے یہ جوڑوں کے درد جو ہے نا وہ بآسانی ٹھیک ہو جاتے ہیں.
0: جی ہاں بالکل. السلام علیکم.
3: وعلیکم السلام.
0: جی ادا سائیں کیئر کے تھنگ گلا ہوتا
3: سائیں کولا مطلب گلا جو اسا جے کند جی گارندار
0: ادا غلام احمد کتھا گلا ہوتا بھاو جا
3: کندرا کاڑو نو
0: ٹھیک ادا ہن بدایو چھدا بجن چاہو
3: یہ کند جی گارندار تاں کلے کم سٹ دی کرے
0: ساتھی کرے کد مل گلا
3: سٹ دی عمر لیا نا
0: سٹ دی پہ جی ونجے مطلب سور چھڑے ویندو
3: ٹھیک
0: ہے چون چاہو
3: کند میں سور رہے تو
0: ڈاکٹر صاحب کا پوچھی دا بڑی مہربانی. اچھا ڈاکٹر صاحب اس کے یہ کہنا ہے کہ یہ کندھے کی جو وین ہوتی ہے یہ دو تین دن کے بعد اس میں ایک جھٹکا پڑتا ہے,
2: کھنچاؤ جیسا ہوتا ہوگا,
0: کھنچاؤ جیسا ہوتا ہے, اور جس کی وجہ سے درد ہوتا ہے, مگر وہ دو تین منٹ کے بعد پھر وہ نارمل ہو جاتی ہے.
2: صحیح.
0: اس کے علاوہ یہ اپنا
2: کنپٹی میں
0: بھی درد رہتا ہے اس کو مسلسل.
2: اچھا دیکھیں جو یہ کندھے کی تکلیف بتا رہا ہے یہ تو مسکولر پین لگ رہا ہے, ممکن ہے مسکولر ہو, ممکن ہے کسی جوائنٹ کے ساتھ کوئی پرابلم ہو, اور ایسا بھی ہوتا ہے وہ جسے ہم اردو میں کڑل پڑنا کہتے ہیں یا گڈری کہتے ہیں یہاں پر اس میں سندھی میں, اور انگریزی میں اسے کریمپس کہتے ہیں, تو یہ چیز بھی ہو سکتی ہے. بہرحال یہ تو ان کو جب یہ آئیں گے کلینک پہ اور جب ان سے مکمل کیس ہسٹری لی جائے گی, ان کا چیک اپ معائنہ ہوگا تو ہمیں پتہ چلے گا کہ آیا ان کو یہ جو مسئلہ ہو رہا ہے یہ کسی یہ مسکولر ہے یا بون کا ہے.
0: ٹھیک ہے.
2: اور اس کے حساب سے جو ہے نا پھر ان کو میڈیسن دی جائے گی. بعض اوقات مسکولر اور بونز دونوں آپس میں مشترک ہوتی ہیں کسی ایک درد کو لے کر نا, تو اس صورت میں جو ہے نا مشترکہ میڈیسن دی جاتی ہے. और दूसरी बात ये है कि जो इन्होंने दूसरी तकलीफ बताई, इन्होंने दूसरी क्या तकलीफ बताई?
0: जी आपने ये कहा कि कनपटी
2: में जो दर्द हो रहा है ना, ये एक अलग है, इसका जो है ना उस दर्द के साथ ताल्लुक नहीं है। और जब ये आएंगे तो इनको इन दोनों प्रॉब्लम से मुतालिक जो है ना मेडिसिन दी जाएगी और इंशाल्लाह ताला इनके ये दोनों तकलीफें ठीक हो जाएंगी। कनपटी का दर्द मुझे लगता है कि शायद पहले ठीक हो, और ये जो मस्कुलर पेन है इसको ठीक होने में शायद ज़्यादा टाइम लगे। ये मेरा अंदाज़ा है इनके बताने के मुताबिक ना, लेकिन
0: बाकी जब रूबरू आएगा तो पता चलेगा।
2: जब ठीक होंगे तो ठीक करने वाली अल्लाह की ज़ात है, और हम तो यही चाहेंगे कि इनको दोनों तकलीफों से जो है ना एक साथ निजात मिले।
0: जी हाँ बिल्कुल। अच्छा डॉक्टर साहब, आज आपको पता है कि हमारे साथ नए लिसनर्स भी मौजूद हैं,
2: जी
0: तो
2: हाँ।
0: वो चाहेंगे आपका कोई इंट्रोडक्शन, उनको तफसील इंट्रोडक्शन, आप कितना वक्त होम्योपैथी के साथ आपका गुजरा है, आप खानदानी जो है फैमिली आपकी पूरी का पूरी होम्योपैथी के साथ रिलेटिव रही है, मोरो के तो तकरीबन जानते हैं, मगर सेकरन वाले ये जानना चाहेंगे तो अगर आप कराएंगे तो बहुत अच्छा होगा इंट्रोडक्शन।
2: जी जी बिल्कुल बिल्कुल, मैं अपना तारुफ करवा देता हूँ। मुझे मैं होम्योपैथिक काउंसिल फॉर नेशनल काउंसिल फॉर होम्योपैथी से इस्लामाबाद से जो है ना क्वालिफाइड हूँ, और मुझे बहुत अरसा यानी मैं 26 साल हो गए मुझे इस होम्योपैथिक फील्ड में एज ए डॉक्टर काम करते हुए। इससे पहले मेरे वाले साहब भी डॉक्टर थे, तो मैं अपने अबू के साथ ही क्लिनिक पर होता था। हम बचपन ही से हमने अपने वाले अपने जो रिश्तेदार हैं उनके नाम शायद हमने बाद में सीखे, और होम्योपैथिक मेडिसिन के जो नाम थे ना, दवाइयों के नाम जो थे ना वो हमें पहले से आते थे। हमें इतना मालूम था कि भाई चोट लग जाए तो कौन सी दवाई लगाते हैं, कौन सी दवाई खानी पड़ती है, अगर कीड़ा काट ले तो कौन सी दवाई इस्तेमाल करते हैं, और अगर कहीं कट जाता है तो कौन सी दवाई इस्तेमाल होती है, किस तरीके से उसको इस्तेमाल करना है। तो ये चीज़ें जो है ना हम बचपन से ही हमारे यूँ समझे कि हमारे खून में रची बसी है ना,
0: ठीक है।
2: और फिर जब अबू का इंतकाल हुआ तो अबू का क्लिनिक मैंने संभाला, और उस वक्त से अब तक जो है मैं अपने क्लिनिक में ही जो है ना और सिर्फ प्योर होम्योपैथिक मेडिसिन इस्तेमाल करता हूँ, और होम्योपैथिक में भी मैं सिंगल रेमेडी का इस्तेमाल करता हूँ, जो कि होम्योपैथी में बहुत सारे तरीक़ाकार हैं इलाज करने के। तो जितने भी आप डॉक्टर से मिलोगे तो हर डॉक्टर का नुस्खा आपको अलग सा मिलेगा, और जो मैं तरीका इस्तेमाल करता हूँ वो सबसे मुश्किल तरीन तरीका है, जिस पर मैंने बहुत मेहनत की है, बहुत मेहनत की है और काफ़ी स्टडी के बाद जो है, और इस स्टडी में जो है ना हम मेरे हमेशा मुस्तकिल बुनियादों पर मैं ये कहता हूँ कि जो इलम है ये कभी ख़त्म नहीं होता, सीखने का अमल जो है वो मुस्तकिल जारी है। मैं आज भी अपने सीनियर से जो है मुश्किल केसेस के बारे में सवाल जवाब करता हूँ, और फिर मैं उनको जो है जो उनके बताए हुए रास्ते हैं, जो उनकी बताई हुई मेडिसिन है, उनको मैं मरीज़ों पर अप्लाई करके उनके जो एक्सपीरियंस है उनको मैं अपने पास भी महफूज रखता हूँ, और अपने दूसरे जो डॉक्टर साहिबान हैं उनके साथ शेयर भी करता हूँ। और पिछले कुछ अरसे में मुझे तकरीबन 2019 से मैं आपके सूबा सिंध में हूँ, और मुख्तलिफ सिटीज़ में मुख्तलिफ मौक़ों पर मैं काम करता रहा हूँ, जिसमें लाड़काना सर फहरिस्त है।
0: बिल्कुल सही।
2: बहुत ज़्यादा टाइम मैंने लाड़काना में गुजारा, कुछ टाइम मैंने नवाबशाह को भी दिया था, लेकिन नवाबशाह में जो है वो हमारी किस्मत ने साथ नहीं दिया। अब मोरो में मैं एक साल से यहाँ पर मौजूद हूँ, और शुक्र अल्हम्दुलिल्लाह मेरा जो एक्सपीरियंस है वो बहुत सारी बीमारियों में बहुत अच्छा है, जिनमें गुर्दे और मसाने की पथरी और बवासीर का मर्ज और बेओलादी और मुख्तलिफ जो बच्चों के अमराज हैं उनमें भी जो है ना मेरी जो प्रैक्टिस है वो अल्हम्दुलिल्लाह काफ़ी अच्छी है। और इसके अलावा दिमागी अमराज बाज़ोकात जो मिर्गी और मेनिंजाइटिस, इसके मैंने बहुत सारे मरीजों का ट्रीटमेंट किया, और अल्हम्दुलिल्लाह तकरीबन मैं यूँ कहूँगा कि शायद 90% पेशेंट्स को फ़ायदा हुआ है। तो बाकी जो हमारे सुनने वाले साहिबान हैं, जो हमारे पेशेंट्स हैं, अगर वो फॉलोअप के लिए या अपना फीडबैक हमें देते हैं, अपनी मेडिसिन जो उन्होंने हमसे मुझसे मेडिसिन ली है और अल्लाह के फजल व करम से उनको अगर फ़ायदा हुआ है तो वो आपको बताएंगे। वैसे भी एक साल हो गया है मोरो से प्रोग्राम करते हुए, आपको भी मालूम है कि कितने लोगों के जो है ना हमें
0: कॉल्स आती हैं। और वैसे बेसिकली मैंने हर बार मैं ये जिक्र करता हूँ ना कि डॉक्टर साहब मैं यहाँ का लोकल हूँ तो मुझे तो फीडबैक पर्सनली भी मिलता है।
2: जी बिल्कुल आपको तो
0: और हाँ मैं एफएम रेडियो मोरो से काफी सालों से जो है ना काम कर रहा हूँ तो लोग मुझे पर्सनली जानते हैं कि भाई एफएम रेडियो में गुलाब खान होगा और वो मुझे पर्सनली भी फीडबैक देते हैं। तो अल्हम्दुलिल्लाह एक बड़ी मुझे इस बात की खुशी होती है स्पेशली कि ये मेरा शो है और इसमें आप आते हो, हम आपको दावत देते हैं, आप हमारे पास आते हो और इससे लोगों को फायदा हो रहा है तो ये मेरे लिए एक बहुत ही खुशी की बात होती है। और लोग तो फोन करके आपको बताए कि हमें दुआएं भी देते हैं कि भाई डॉक्टर साहब आपने ये फलां नुस्खा बताया था उससे हमें ये फायदा हुआ। और ये चीजें होनी चाहिए क्योंकि हम भी चाहते हैं कि कुछ डिलीवर हो, हमारी माइक से कुछ डिलीवर हो, लोगों को कुछ ना कुछ मिलना चाहिए, चाहे वो मालूमात हो, चाहे वो अच्छी दवाई हो, चाहे वो अच्छा डॉक्टर की बातें हों, ये हम डिलीवर करना चाहते हैं। तो बवासीर और आपने
2: मेनिनजाइटिस
0: दो ये अलग बीमारियां हैं।
2: बवासीर एक अलग बीमारी है,
0: सॉरी जो मिर्गी, हाँ मिर्गी, हाँ
2: बिल्कुल, एपिलेप्सी और मेनिनजाइटिस ये दोनों अलग अलग बीमारियां हैं। इन दोनों की सिचुएशन कुछ एक जैसी होती है लेकिन ये दोनों बीमारियां अलग हैं, इन दोनों का ट्रीटमेंट अलग है। और शुक्र अल्हम्दुलिल्लाह पहले मैं इस बीमारी से बहुत घबराता था लेकिन अब अल्हम्दुलिल्लाह काफ़ी सारी ऐसी मेडिसिन है जिनके इस्तेमाल से इन दोनों बीमारियों के मरीज़ जो हैं वो सेहतयाब हो रहे हैं। और वैसे भी आपको पता है कि ये जो एपिलेप्सी है ये एक ऐसा मर्ज़ है जिसके पीछे मेडिकल आज तक हैरान है कि ये आखिर होता क्यों है।
0: अच्छा
2: हाँ, इसके लिए आज तक जो है ना मेडिकल ये बात नहीं समझ सकी कि आखिर ये क्यों होता है। है इनहेरिटेंट, अगर आपके ख़ानदान में ये है तो ये ट्रांसफ़र हो जाता है,
0: ठीक है
2: ना, विरासत में जो है ये एक नस्ल को छोड़ के या दो नस्लों को छोड़ के किसी ना किसी को जो है ना ये हो सकता है। लेकिन और मेनिनजाइटिस जो है वो एक अलग बीमारी है, वो है, वो भी दिमाग की बीमारी है,
0: उसकी भी कैफियत और ऐसी ही होती है,
2: कुछ इसी किस्म की होती है लेकिन थोड़ा फर्क होता है समझ में आना, समझने के लिए जो है ना थोड़ा सा टाइम लगता है। लेकिन बहरहाल दोनों बीमारियों के लिए जो है मैं ये कहूँगा कि अल्हम्दुलिल्लाह जितने भी मरीजों को दवाई दी है उनको फ़ायदा हुआ है। इसके अलावा जो दिमागी अमराज हैं जैसे टेंशन, डिप्रेशन, एनजाइटी वगैरह और फियर, खौफ जिसे कहते हैं ना, तो इसका भी इलाज मैंने किया है और अल्हम्दुलिल्लाह इसमें भी काफ़ी अच्छा रिज़ल्ट मिला है। बाकी ये दो अमराज हैं, गुर्दे और मसाने की पथरी और बवासीर, इसमें तो शुक्र अल्हम्दुलिल्लाह के जितने भी मरीज़ों का इलाज किया है यूँ कहें कि 95% मरीजों को फ़ायदा ही हुआ है।
0: माशाल्लाह ज़बरदस्त। होम्योपैथी की दवा वैसे भी जो है नेचुरल चीज़ों से बनती है तो उसका साइड इफ़ेक्ट कोई भी नहीं होता है और साइड इफ़ेक्ट ना होने की वजह से वो अपना काम भी बेहतर तरीके से करती है। लोगों के ज़हन में डॉक्टर साहब ये थोड़ा एक्सप्लेन कीजिएगा कि हमेशा लोग ये सवाल करते हैं हमसे कि भाई होम्योपैथी की दवा स्लो काम करती है, बहुत देर से फ़ायदा होता है, ये क्या हकीकत है?
2: देखिए ये इसका ना बिल्कुल हकीकत से कोई वास्ता नहीं है। कुछ अमराज ऐसे होते हैं कि जो देर से ठीक होते हैं, उनका जल्दी ठीक होना मुमकिन इसलिए नहीं होता क्योंकि मरीज़ जब डॉक्टर के पास आता है तो अक्सर ये देखा गया है कि मरीज़ पहले बहुत सारी जगहों पे अपने आप को लेके जा चुका होता है, मुख्तलिफ़ दवाइयाँ, मुख्तलिफ़ डॉक्टरों के टोटके और घरेलू टोटके और दवाइयाँ और इलाज करवा के जो है ना उसकी बीमारी की शेप बिगड़ चुकी होती है। फिर वो आखिर में अक्सर होगा तो हमारे पास मरीज़ उस वक्त भी आया है कि जब उसको سینئر ڈاکٹر حضرات نے جواب دے دیا ہوتا ہے,
0: جاؤ گھر
2: یہ سوچ رہے ہوتے ہیں کہ بھائی ہم نے اتنی ساری چیزیں آزمائی ہیں, چلو ہومیوپیتھک ڈاکٹر کو بھی آزما کے دیکھ لیتے ہیں. حالانکہ اگر وہی مریض اگر ابتدا میں مرض کے ابتدا میں ڈاکٹر کے پاس آتا ہے تو جو ہے نا ڈاکٹر جو ہے جو وہ دوائی استعمال کرتا ہے تو اس کو بہترین رزلٹ ملتا ہے. میرے پاس ایک پیشنٹ آئی تھی جو ذہنی مریضہ تھی اور وہ مسلسل کچھ نیند کی دوائیاں کھا رہی تھی, اور وہ جو دوائیاں کھا رہی تھی اس سے اس کا دماغ معاف ہوتا تھا اور اسے نیند بہت آتی تھی, اور وہ نا بجھی سی رہتی تھی. ماشاءاللہ سے صحت مند, ایک خوبصورت اور پیاری سی, اور میرا خیال ہے شاید 17-18 سال کی لڑکی تھی. شکر الحمدللہ کہ اس کی خوراک اچھی تھی تو اس کی صحت, اس کی جسامت اچھی تھی, پر وہ چونکہ ہر چیز جو ہے نا وہ دماغ کی تابع ہوتی ہے, اگر آپ کا دماغ ٹھیک نہ ہو تو آپ کا خوبصورت یا صحت مند بدن جو ہے نا وہ کسی کام کا نہیں ہوتا, اور وہ دوائیوں کے بغیر نہیں چل پاتی تھی. پھر جب اس نے مجھ سے ٹریٹمنٹ لی, اللہ کا لاکھ لاکھ شکر ہے, اللہ کا لاکھ لاکھ شکر ہے, شفا دینے والی اللہ کی ذات ہے, میں ایک ناچیز ہوں اور گناہگار بندہ ہوں. اس لڑکی نے جب میڈیسن لی, 3-4 دفعہ وہ مجھ سے میڈیسن لے کر گئی, اور اس نے ایک جملہ مجھے کہا جو مجھے جو ہے نا بہت وہ لگتا ہے. وہ مجھے کہتی ہے کہ آپ انسان نہیں ہو, آپ فرشتہ ہو, آپ کی دوائیوں کے استعمال کے بعد اب میں نے وہ اپنی پرانی ساری دوائیاں چھوڑ دی ہیں, اور اس کو چھوڑنے کے بعد اب میں بالکل ٹھیک ہوں, اب میں گھر کے سارے کام بھی کرتی ہوں اور صبح کو جلدی بھی اٹھتی ہوں, اور میری جو صحت ہے وہ بھی اچھی ہو گئی ہے, میری بول چال بھی بہت اچھی ہو گئی ہے, ورنہ اس کے پاس الفاظ نہیں ہوتے تھے اپنا مقصد بیان کرنے کے لیے. تو یہ اللہ کے فضل و کرم ہے کہ اللہ تعالیٰ نے جو ہے نا بہت سارے لوگوں کو شفا بخشی ہے اور ہومیوپیتھی کے وسیلے سے.
0: اچھا اس کو بھی ڈاکٹر صاحب مرگی یا وہ
2: نہیں, اس کو مرگی نہیں تھی, اس کو جسے ہم کہتے ہیں انزائٹی
0: نا, ڈپریشن
2: اور انزائٹی, وہ اس کی شکار تھی, اور وہ کوئی بھی کام جو ہے نا وہ اپنی مرضی سے یا سلیقے سے نہیں کر پا رہی.
0: ٹھیک ہے. اچھا ڈاکٹر صاحب کالر طرف, السلام علیکم. وعلیکم
4: السلام.
0: جی ادا سنگھ کیر کے تھنگا گلایا تھا
4: کاظم کوسو گلایا رندر.
0: جی ادا کاظم چاہ تھا پوچھن چاہے ڈاکٹر صاحب کا
4: گوڈن میں سورا ڈاکٹر گلاب خان بین.
0: اچھا گوڈن میں سورا ہے, وہاں کے کترے وقت کھا وٹھی یا تما کے ہیں کہ بے مریض گیا
4: مون جی مکھ پان کیا ہے
0: کترے وقت کھا وٹھی آئے
4: تقریباً 4 دن گنتی ہے.
0: 4 دن تھن کو دھک وغیرہ لگو کو وزن وغیرہ کھیو یا کم کڑو کنا ہو
4: کم بنی جو کنا کلر جو بولوں کھیو اونے پو تو تھابو اچھی جو اونے پو یہ
0: ٹھیک ہے دا. ٹھیک ہے ڈاکٹر صاحب پچی دا وٹھو وڈی مہربانی با تو اسا کے کال کئی تا من ریڈیو سے ڈوانی ون کرے چھ میٹھا. اچھا ڈاکٹر صاحب یہ بھائی ہے اس کے ساتھ مسئلہ یہ ہے کہ اسے 4 دن ہو گئے ہیں گھٹنوں میں درد ہے, وزن اٹھانے کے بعد یہ نا تکلیف.
2: ہاں وزن اٹھانے کے بعد جو ہے نا عموماً, اچھا وزن اٹھانے سے اتنا تکلیف نہیں ہوتی, مجھے لگتا ہے کہ جیسے انہوں نے
0: وزن کے ساتھ اسے وہ اپنا جو ہے نا کوئی سندھی میں ہم کہتے ہیں کہ تھابو اچھی ہو, مطلب وہ
2: بیلنس
0: آؤٹ ہو گیا.
2: یس میں نے جو ہے نا مجھے اندازہ ہو رہا تھا کہ اس نے وزن اٹھانے کے بعد اس کا بیلنس آؤٹ ہوا ہے, اور اس کی وجہ سے اس کے گھٹنوں کے اوپر جو ہے نا ایکسٹرا دباؤ آیا, اور اس دباؤ نے اس کو نقصان پہنچایا. ایک گھریلو ٹوٹکا ہے جو میں نے اکثر لوگوں کو بتایا اور اس کے استعمال سے لوگوں کو فائدہ بھی ہوتا ہے, کہ آپ بازار سے ثابت ہلدی لے کر آؤ ہلدی, اور یہ خاص طور پہ میں یہ کہوں گا کہ پہلے آپ بازار سے ثابت لے کر آؤ اور اس کو گھر میں اپنے ہاتھوں سے امام دستے میں کوٹو, گرائنڈر میں نہیں پیسنا, آپ امام دستے میں اس کا پیس کوٹو گے اور اس کا باریک پاؤڈر بناؤ, اور ایک چمچ ایک گلاس پانی میں, ایک چمچ تو شاید زیادہ ہو جائے گا, میں کہتا ہوں آدھا چمچ بھی اگر ہو تو وہ کافی ہوتا ہے, آدھا چمچ ایک گلاس دودھ میں مکس کر کے آپ اس کو پیئے, اور ایک دن چھوڑ کر,
0: ٹھیک ہے
2: نا روزانہ نہیں پینا, ایک دن چھوڑ کر آپ نے پینا ہے ہر دوسرے دن نا, मुझे उम्मीद है कि इससे ही इनके घुटने का दर्द जो है वो ठीक हो जाएगा, और अगर ना ठीक हो तो फिर इनको मेडिसिन के लिए लाजमी आना चाहिए, क्योंकि अगर ये चीज़ ठीक नहीं हुई तो उसका मतलब ये है कि ये ज़्यादा डैमेज हो चुके हैं और इनको मेडिसिन का इस्तेमाल भी करना पड़ेगा, और अगर ये चाहते हैं कि ये ठीक हो जाए और सेहतमंद रहे तो इनको रेस्ट भी करना पड़ेगा।
0: जी हाँ, काम काज से भी रेस्ट करना पड़ेगा।
2: जी बिल्कुल
0: जी। डॉक्टर साहब, तव्हांखे ॾाढो सुठो नुस्खो ॾसियो आहे, हेड साबित हेड शहर मां घुरायो, उनखे कुटियो, उनखे ग्राइंडर में न आहे विझणो, उनखे कुटे करे उनजो पाउडर ठाहिणो आहे, ठीकु आहे। ऐं उहो पाउडर ठाहियो, उनखे हिक न ॿिए ॾींहुं हिकु गिलास नीम गरम खीर में अधु चमचो हेड जो मिलाए तव्हां इस्तेमालु कयो, अलाह कंदो तव्हांजी इहा तकलीफ़ ख़तमु थी वेंदी। उनजे बावजूदु अगरि तकलीफ़ नथी ख़तमु थिए त पोइ तव्हांखे इलाज जी ज़रूरत जेको आहे आहे, पोइ तव्हां इनजो इलाज करायो, छो जो हीअ गोॾनि जी जेका तकलीफ़ आहे इहा इंतिहाई ख़तरनाक तकलीफ़ हूंदी आहे। जेकर इहा हिकु दफ़ो तव्हांजे जिस्म में दाख़िल थी वञे न त पोइ ॾाढी इन जा जेके साइड इफ़ेक्ट आहिनि उहे ॾाढा ख़राब हूंदा आहिनि। कॉलर क्लब, अस्सलाम वालेकुम। अलाह जे करम अदा साईं, केरु किथां खां ॻाल्हायो था? जी अदा, छा था पुछणु चाहियो डॉक्टर साहिबु?
5: असांजी ख़ाला आहे तक़रीबन 55-56 साल उमिरि, हुनखे लेफ्ट साइड जे किडनी में तकलीफ़ थी थिए, ऐं जिन किलो लॻल हुजे हिक जाइ ते ईअं माना तकलीफ़ राति जो दाऊं करे थी उथे। हिन लाइ डॉक्टर साहिब सां मशवरो करिणो पवंदो, टेस्ट कराए पोइ अचणो पवंदो क्लिनिक ते, या डॉक्टर साहिब पाण ॾिसंदा।
0: अच्छा, अल्ट्रासाउंड वग़ैरह हिन जो पहिरियां करायो आहे?
5: जी न बाबा, अञा अल्ट्रासाउंड न करायो मां हिन लाइ तव्हांखे तकलीफ़ में, मुंहिंजे भाउ खां पुछूं जेकर असांखे अल्ट्रासाउंड कराए भला पोइ अचूं या पहिरियां अची सघूं था।
0: जी हा बिल्कुलु डॉक्टर साहिबु, तव्हांखे ॿुधाईंदो इहा तकलीफ़ खे केतिरा ॾींहं थिया अथसि?
5: तकलीफ़ केतिरा
0: दर्द महसूस होता है और लगता है कि कोई चीज जैसे उसमें काट रही है या जैसे कील किसी दीवार
2: में चुभ रही है,
0: चुभ रही है इस तरह, कुछ भी अल्ट्रासाउंड वगैरह नहीं करवाया है, 3 महीने से ये मुसलसल से तकलीफ हो रही है।
2: पहली बात तो ये मैं इनसे ये कहूँगा कि जब भी इनको ही क्या, मैं तमाम सुनने वाले सामीन से ये कहूँगा कि अगर आपको कहीं पे तकलीफ हो रही होती है तो उस तकलीफ को लेकर जिंदगी ना गुजारा करें, बल्कि आपको चाहिए, बीमार होने पर आपको चाहिए कि आप अपने करीबी अच्छे डॉक्टर के पास जाएं, अपना चेकअप करवाएं और उस तकलीफ़ का प्रॉपर इलाज करवाएं। इनको गुर्दे में दर्द हो रहा है और इन्होंने 3 महीने से जो है उस दर्द को सह रही है, यकीनन इन्होंने कोई टैबलेट वगैरह इस्तेमाल की होगी, घर में पड़ी
0: ज़रूर की होगी बिल्कुल,
2: और उससे वक्ती आराम आया है, लेकिन इनको तकलीफ अभी भी स्टिल बरकरार है। पहली बात यह कि इनको चाहिए कि आप किसी जगह से, अच्छे से जगह से अल्ट्रासाउंड करवाएं,
0: ठीक है,
2: और वो अल्ट्रासाउंड करवाने के बाद जो है इनको लाजमी एक यूरिन DRB करवाना चाहिए। ये दोनों रिपोर्ट्स जो है ना, एक अल्ट्रासाउंड KUB और
0: यूरिन डी आर,
2: ये दोनों टेस्ट जो है ये लेकर हमारे क्लिनिक पे तशरीफ लाएं और इनको हम मेडिसिन देंगे, जो भी मसला होगा वो अल्ट्रासाउंड में जाहिर हो जाएगा, उसके मुताबिक जो इनको ट्रीटमेंट देंगे इंशाल्लाह ताला। जो भी प्रॉब्लम है, अगर ज़ख्म है तो वो भी ठीक हो जाएगा, लेकिन जो तकलीफ ये बता रहे हैं तो जाहिर ये हो रहा है कि इनके गुर्दे में पथरी है और वो पथरी जो है वो निकलने की कोशिश कर रही है या वो दबाव दे रही है गुर्दे को। और अमूमन हमने ये देखा है कि ऐसे मरीज को रात के 2-3 बजे जो है शदीद तकलीफ़ हो जाती है, फिर इनको इमरजेंसी में भागना पड़ता है। तो बजाय इसके कि आपको ज़्यादा तकलीफ़ का सामना करना पड़े और आपको कोई प्रॉब्लम हो, तो बेहतर ये है कि आप पहले ही जो है ना उसका ट्रीटमेंट शुरू कर दें। और अगर ये पथरी साइज़ में बड़ी होगी तो हम होम्योपैथी में ऐसी बेहतरीन मेडिसिन मौजूद है जो पथरी को तोड़ती हैं और भोरा भोरा करके पेशाब के ज़रिए बाहर निकालती हैं। आज भी मुझे एक मरीज़ का फीडबैक मिला था, कॉल आई थी उसकी, वो मुझसे दवाई लेकर गया और वो मुझे कह रहा था कि मुझे दर्द मुसलसल हो रहा है, کہتا ہے کہ میری پتھری نکلی نہیں ہے ابھی تک, پر پیشاب میں کچھ ذرات آ رہے ہیں, کہتا ہے واری کی طرح چھوٹے چھوٹے جو ہے نا وہ ذرے نکلتے ہیں پیشاب میں, تو اس کا مطلب یہ ہے کہ وہ پتھری ٹوٹ ٹوٹ کے نکل رہی ہے. تو ہومیوپیتھی میں بہترین بہترین میڈیسن موجود ہیں. ان کی جو خالہ ہے ان کو انشاءاللہ تعالی ہماری دوائی سے ہاں شفا ملے گی, اللہ تعالی ان کو شفا دے گا اور ان کی اس پتھری سے ان کو نجات ملے گی.
0: جی ہاں ادا شہزاد ڈاکٹر صاحب جن جو چوڑا ہے تمام اچھو ڈاکٹر صاحب جن کلینک جی ایڈریس تاں کے ماں بدھائن والا صبح جو نائے کھا وٹی شام جو 5 بجے تائیں آلمانی میڈیکل سینٹر سامو بائی پاس ٹاؤن دادو روڈ مور میں ڈاکٹر صاحب موجود ہوں تھا. یورین ڈی آر ائی الٹرا ساؤنڈ یہ ب رپورٹوں تمہیں کرایا یہ کھڑی ڈاکٹر صاحب کی کلینک سے ہلیا اچھو ہومیوپیتھک دوا کے وسیلے علاج ہلد یا جو خامی سائڈ والے گردے میں تاجی خالا کے تکلیف تھی رہی ہے یا تکلیف ہے جو جدید علاج ہوں تو مکمل طور سے یہ تکلیف جسم میں ختم تھی ویندی. اگر پتھری جڑی صورت حال ہوں چھو جدید الٹرا ساؤنڈ کرائیں یا ٹیسٹ کرائے کھڑی دا تو ان میں واضح تھی ویسے تو گردے میں تکلیف کہڑی ہے جے کرے ان کے سور تھی رہو ہے تو ان میں جگر پتھری جو معاملو ہوں تو وہ بھی واضح تھی ویسے ان کی سائز کی بھی خبر پی وی تو ان کی سائز کیتری ہے وہ تکلیف ختم تھی ویسے ان شاء اللہ تعالیٰ شفا اللہ تعالیٰ کے ہاتھ میں ہوں مجا بھا جے بھی ڈاکٹر ہیں دنیا جا بھلی وڈے کا وڈا ڈاکٹر ہوجن وہ شفا جو ذمہ بالکل بھی نہ کھڑا چھو جو وہ صرف اللہ تعالیٰ کے ہاتھ میں ہوں. ہاں ڈاکٹر یہ دعویٰ ضرور کرے پانے علم پانے عقل پانی جا محنت کئی ہوں تجربہ جو ان ہوں ان تجربے مطابق اور ڈاکٹر دعویٰ ضرور کرے تو بھائی اساں جی دوا میں اللہ تعالیٰ اتری شفا رکھی ہے جو اڑے قسم جا کترا ہی مریض ہیں جن جو بہتر علاج تھو ہے جڑو تا کہ ڈاکٹر صاحب فیڈ بیک بھی دنوں تے اج جو ہے پیشنٹ دسے ہو تو ان کی پتھری جو جو مسئلہ ہو آہستہ آہستہ ختم تھے پی. تو پروگرام سے جی گال ڈاکٹر فراز کامران سے کرتا جی مور ایف ایم جو لائیو اسٹوڈیو میں بدھی رہا ہو خاص طور سے جی اج سکرن والا دوست گڈن ان کے بدائیں ہلوں تو صحت کے متعلق پروگرام روزانو اسانجے ایف ایم ریڈیو مورو تے نشر تھندو آہے ان میں اساں گڈ اسلام آباد جا مشہور و معروف ہومیوپیتھک جا تقریباً 26 سالن کا ودھیک تجربہ رکھن ڈاکٹر ڈاکٹر فراز کامران جی کہ پان خاندانی ڈاکٹر ہیں سدن والد صاحب بھی انہی پیشے سے لاگاپل ہوں ہو پان جو ہے مورو میں سدن کلینک ہے. آخری کالر ہے السلام علیکم.
6: وعلیکم السلام غلام صاحب کیا حال
0: ہے؟ اللہ جے کرم ادا سائیں کر کتھا کا
6: سائیں لکمان وگن بگرا کا کوٹ کا
0: جی ادا لکمان جلدی بدائے وٹو تکلیف کیڑی ہے ٹائم ایکڑو منٹ بچو ہے.
6: ہاں مجھے گھر واری پٹھا کمزور ہے ان جو بھاجا پٹھا کمزور ہے کراچی سے تھی آیا ہوں تو کو مسئلہ حل کون دے چاندا وجہ سے نہیں کہ ڈاکٹر صاحب کا پوچھ لو اگر کم پاسی ونے تو بابا
0: ٹھیک ہے ادا ڈاکٹر صاحب کا پوچھی دا وٹوں بھالکمان وڑی مہربانی توان جی ڈاکٹر صاحب یہ مختصر جو ہے نا جواب
2: جی انہوں نے کہا
0: کہ پٹھوں کی کمزوری ہے اس کی وائف کو نا کراچی سے بھی علاج کرایا مگر انہوں نے یہ کہا کہ بھائی جا کے ورزش کرو.
2: صحیح دیکھیے میں ان سے یہ کہوں گا کہ بیگم کو لے کر آئے میں ان کو چیک کروں گا کہ آئے ان کو مسئلہ کیا ہو رہا ہے. عموماً ایک تکلیف جو سامنے نظر آ رہی ہوتی ہے اس کی بیک گراؤنڈ میں کوئی دوسری تکلیف ہوتی ہے. اصل مسئلہ پٹھوں کی کمزوری نہیں, اصل مسئلہ یہ ہے کہ ان کے پٹھے کمزور ہو کس وجہ سے رہے ہیں. اور عموماً ایسا دیکھا گیا ہے کہ کسی پیچیدہ بخار کی وجہ سے اس قسم کی تکلیف ہوتی ہے. بخار آتا ہے اس کے لیے کوئی دوائی استعمال کی جاتی ہے اور بخار جاتے جاتے جو ہے کوئی اپنے برے اثرات چھوڑ جاتا ہے. اگر ایسی کوئی صورتحال ہے تو وہ بآسانی جو ہے نا ٹھیک ہو سکتی ہے, اور وہ اسی صورت میں ٹھیک ہوگی کہ ہماری جب دوائی استعمال ہوگی تو وہ دبا ہوا بخار جسم میں ایک دفعہ پھر سامنے آئے گا, اور ہم ہومیوپیتھک دوائی سے ہی جب وہ بخار ٹھیک ہوگا تو یہ برے اثرات اس کے سارے ختم ہو جائیں گے.
0: جی ہاں بالکل ادھر تم اچھو ڈاکٹر صاحب صبح جو 9 بجے کا وٹھی شام جو 5 بجے تھی آلمانی میڈیکل سینٹر ساموں بائی پاس ٹاؤن دادو روڈ مورو تے موجود ہوں گے. اچھنے کا پہ تا جی نمبر تے کال کی ہوئی انہیں ساگے نمبر تے کال کر وجو. امید رکھو اللہ تعالیٰ میں ان شاء اللہ تعالیٰ تاج گھر والی جی جا تکلیف ہے مکمل طور پہ ختم تھی وی ان وی بیر صحت مند طریقے سے زندگی گزارن پانچ شروع کی. تو پروگرام سے جی گل ڈاکٹر فراز کامران سے گھر جو وقت پہنچی ہے پانچ پجانی ونڈن کا پہرے ہمیشہ واگر تاکہ چاہتا پانچ گھنے کا گھنوں خیال رکھا کرو پانچ دوستوں جو مٹن مائٹن جو پانچ پاڑے والوں جو خیال رکھا کرو تاج پاڑے میں اگر کوئی غریب ہے تو ان کی مدد کرو اگر کوئی بیمار ہے تو ان کا ضرور پوچھنا ویندا کرو تا ونڈن جکا ہے نا یار سیزن ہلے پی ان میں تاکہ اصل یہ گزارش کرے پانچ زمین میں ون کا پانچ نیاڑی کے پانچ پٹن کے دینی و دنیاوی تعلیم ضرور دیو. اسکول کھلن والا پانچ بارن جو مکمل تیاریوں کمپلیٹ کرو تو جی ان وی پانی پڑھائی کے کنٹینیو کر سکن. نماز کی پابندی کی نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے متھا درود کثرت سے پڑھتا کر ان دوران اساں کے پانچ دعاؤں میں ضرور یاد کرنا. تو بی پروگرام میں پانچ میزبان گلاب خان بھیڑ کر اجازت ہے. اللہ واہی اللہ نگہبان.